0: और उसकी वजह से फिर ये वाइल्ड फायर हो गया, अभी ग्लेशियर बेल्ट की भी प्रॉब्लम शुरू हो रही है. सो ये सब चीज़ें हो रही हैं, बट इस पर काम भी होने लग गया है काफ़ी.
1: मिस्टर प्रोथी, आपसे ही मैं जानना चाहूंगी, क्योंकि काफी मल्टीलैटरल फोरम्स होते हैं, जैसे अभी ब्रिक्स का समिट खत्म हुआ, उसके अलावा भी एससीओ मीटिंग हुई, काफी मल्टीलैटरल फोरम्स हैं और सारे, जैसे आपने देशों का नाम लिया, हर कोई नेचुरल डिजास्टर से परेशान है और समाधान ढूंढ रहा है. तो अगर हम मल्टीलैटरल फोरम्स की बात करें तो वहां भारत का नेतृत्व कैसा है, और उसके साथ साथ हमें आगे जाके कोई, हमने क्या डॉक्यूमेंट ऐसा बनाया है कि सारे देश एक पर्टिकुलर मॉडस ऑपरेंडी को फॉलो करेंगे, या ये एक अनसेड रूल है कोई?
0: है, और मैं चाहूंगा कि कृष्ण जी भी इस पे आपकी तरह बात करें. हम सब देशों ने एक सेंडाई फ्रेमवर्क एग्रीमेंट पे साइन किया हुआ है. ये एग्रीमेंट बोल रहा है कि हम सब देश डिजास्टर रिस्क रिडक्शन पे काम करेंगे. ये ऑलरेडी है. G20 हुआ था भारत में, उस टाइम भारत ने G20 फोरम में बोला कि हम डिजास्टर रिस्क रिडक्शन का मुद्दा में एक वर्किंग ग्रुप डालेंगे. इंडिया ने लीडरशिप ली, उसके बाद ब्राज़ील ने उसको फॉलो किया, उसके बाद साउथ अफ्रीका ने उसको फॉलो किया, और CDRI को इस गर्व से मैं बोलूँगा कि हम 7 साल भी नहीं हुए हमें इस्टेब्लिश हुए हुए, लेकिन हम इन तीनों फोरम में डिजास्टर रेजिलिएंट इंफ्रास्ट्रक्चर पे इन सब ग्रुप्स के नॉलेज पार्टनर थे. अब आगे अगले साल सेंडाई पे भी चर्चा हो रहा है कि सेंडाई को भी अब थोड़े टाइम आ चुका है, उसको फिर से देखना है कि एग्रीमेंट में चेंज आए, इसमें भी अब भारत लीडरशिप दिखा रहा है. और सेंडाई का एक टारगेट है, 4 टारगेट्स में से एक टारगेट डिजास्टर रेजिलिएंट इंफ्रास्ट्रक्चर पे है. उसमें हम जरूर भारत के साथ काम करके और बाकी देशों के साथ काम करके बोलेंगे कि इसमें क्या एग्रीमेंट दिखना चाहिए, ताकि अगले जो 10 साल है उस पे किस टाइप से फोकस हुआ जाए, उस पे हम जरूर अपनी नॉलेज लाएंगे वगैरह, उसको सपोर्ट करेंगे.
2: तो ये जो है कई क्षेत्रों की ओर अमित जी ने अपना ध्यान खींचा है. एक तो जैसे उन्होंने कहा कि फॉरेस्ट फायर पर, तो फॉरेस्ट फायर के लिए हमने एक अलग से कार्यक्रम शुरुआत की है. अभी वो है ना 15 राज्यों में वो कार्यक्रम अभी चल रहा है. तो हमने जो है फॉरेस्ट फायर के इमीडिएट रिस्पांस के लिए और उनके जो लॉन्ग टर्म जो मिटिगेशन है उसके लिए, दोनों के लिए को इस कार्यक्रम में शामिल किया है. और इसके कारण मुझे लगता है कि जो फॉरेस्ट फायर का जो स्वरूप आपको कई देशों में बाहर दिखने को मिल रहा है, भारत में इसमें काफ़ी कमी आई है और काफ़ी नियंत्रण हमने किया है. जो हमारे NDRF के बटालियंस अभी इसके लिए ट्रेंड हैं, हम जो फॉरेस्ट में वाटर बॉडीज़ को क्रिएट कर रहे हैं, हम फायर लाइंस को और इम्प्रूव कर रहे हैं. तो इन सब के कारण ये जो हमने कुछ स्टेप्स लिए, इंडियन एयरफोर्स अब मदद करती है. अच्छा. जब भी कभी फॉरेस्ट फायर होता है और एक विशेष सीमा से बाहर जब चला जाता है तो इंडियन फोर्स की, तो हमारा फॉरेस्ट फायर पर थोड़ा बेहतर नियंत्रण हुआ है ये मैं कहूँगा. हीट वेव की बात हो रही है कि तापमान बढ़ रहा है, तो हीट वेव पर भी हम आज, हमारे पास 300 से ज़्यादा हीट एक्शन प्लान्स हैं पूरे देश में. कई शहरों ने बनाए हैं, कई जिलों ने बनाए हैं. करीब करीब 23 ऐसे राज्य हैं जहां हीट वेव होती है, लू की घटनाएं होती हैं ज़्यादा, तो उन सबों ने ये हीट एक्शन प्लान बनाए हैं. तो हीट एक्शन प्लान के कारण भी थोड़ी जन जागरूकता बढ़ी है, लोगों का थोड़ा इस पर ध्यान गया है, प्रशासन का स्थानीय स्तर पर ध्यान गया है. और इसके कारण जो हीट वेव के कारण जो होने वाली जो बहुत सारी स्वास्थ्य संबंधी परिणाम है उसमें थोड़ी कमी आई है. मैं ये नहीं कहूँगा कि है ना हम बिल्कुल हमें, लेकिन सारी चीज़ों में थोड़ा थोड़ा हमारा इस पर हमें सफलता मिली है और हम एक पॉजिटिव डायरेक्शन में हम जा रहे हैं. और इसका मुख्य कारण इन सब चीज़ों का ये है कि एक थोड़ी जो है राष्ट्रीय स्तर पर एक मिटिगेशन फंड हमने बनाया, नेशनल लेवल पर, स्टेट लेवल पर मिटिगेशन फंड बनाया. तो हम सिर्फ अब जो है रिस्पांस की ओर नहीं ध्यान दे रहे हैं, हम जो दीर्घकालिक उपाय हैं उनकी ओर ध्यान दे रहे हैं. और ये सब बहुत हाल के वर्षों में हुआ है, ये पिछले 5-6 वर्षों में 7 वर्षों में ये सब कुछ हुआ है. और इसके कारण जो है हम सारे आपदाओं से निपटने की तैयारी कर रहे हैं. तो हमारा ये ध्यान है और इसमें है ना माननीय प्रधानमंत्री का नेतृत्व एक बहुत ही अहम भूमिका निभाया है कि उन्होंने इस मिटिगेशन फंड के लिए जो आवश्यक निधि है वो उसकी ओर उनका हमेशा समर्थन रहा है. اور ہم سارے ڈیزاسٹرز کے لیے ایک ہم لانگ ٹرم ہم نے اپروچ لیا ہے, اور اسی اپروچ کے تحت سی ڈی آر آئی کی بھی استھاپنا ہوئی ہے, جس کے مادھیم سے ہم جو سارے انفراسٹرکچر ہیں انفراسٹرکچر میں بھی ان کو کس طرح سے ہم زیادہ ریزیلینٹ کر سکیں, زیادہ مضبوط کر سکیں, سکشم کر سکیں, اس کی اور ہمارا دھیان ہے. تو جو بھی ہے, جو بھی پرکلپ بن رہے ہیں, اس پرکلپ میں ہم کس طرح سے جو رسک ہیں ان رسک کو فیکٹر کریں, ان رسک کو اسیس کریں, اور ان رسک کے لیے جو آوشیک اپائے ہیں وہ کیے جائیں. ابھی دیکھیے ہمالے کا جو چھیتر ہے وہ تھوڑا زیادہ سنویدنشیل ہو گیا ہے, ٹیمپریچر بڑھ رہا ہے, اور اس کے کارن جو ہے سو گلیشیئر میلٹ ہو رہا ہے. تو گلاف جیسی گھٹنائیں جو ابھی نیپال میں ہوئی ہیں, تو گلاف کے لیے بھی ہم نے ایک پروگرام لیا ہے ابھی. تو ہم سارے جو گلیشیئر لیکس ہیں جو ہمالین راجیوں میں, سب کا ہم رسک اسیسمنٹ کر رہے ہیں, سب کی ہم مانیٹرنگ ہم کر رہے ہیں. ہمارا یہ پریتن رہے گا کہ اگلے کچھ ورشوں میں ہم سارے جو گلیشیئر لیکس ہیں سب میں ہم ارلی وارننگ سسٹم اسٹیبلش کر سکیں, سب میں ہم میٹیگیشن کا کارجکرم کر سکیں, سب کو ایک سارے لیکس کو اکٹھا کر کے ایک ہم ایسا نیٹورک استھاپت کر سکیں جس کے مادھیم سے ہم سارے لیکس کی اچھے سے مانیٹرنگ کر سکیں. تو یہ ہمارا پریتن ہے کہ ہم ایک لانگ ٹرم ڈیولپمنٹ اورینٹیڈ اپروچ رکھیں, تاکہ ہم نا آپداؤں پر ہمارا ایک بہتر نیانترن رہ سکے.
1: جتنا میں آپ کی بات سے سمجھ پائی ہوں کہ اب سائلوز میں کام نہیں ہوتا, لوگ سارے ڈپارٹمنٹ ساتھ آ کے کام کرتے ہیں. بات ہم نے 2001 گجرات ارتھ کویک سے شروع کی تھی, اور چلتے چلتے بہت ہی بریف پارٹنگ کامنٹس میں آپ دونوں سے لینا چاہوں گی. کوئی بھی آپدا ہوتی ہے, جیسے میں نے شروع میں بھی کہا تھا, عام انسان امپیکٹ ہوتا ہے, بچوں کی مینٹل ہیلتھ پہ اثر پڑتا ہے, اس پہ بھی کیا کوئی کام ہو رہا ہے
2: ہمارے یہاں؟ ہم ابھی 12 راجیوں میں اس پر کر رہے ہیں کام, ٹاٹا انسٹیٹیوٹ آف سوشل سائنسز کی مدد سے سائیکو سوشل کاؤنسلنگ بہت ہی امپورٹنٹ ایریا ہے, لوگ بہت بری طرح سے پربھاوت ہوتے ہیں. ہم نے ابھی سکم میں جب گلاف ہوا تھا تو بھی اس سمے بھی ہم وہاں ہم گئے تھے, اور وہاں لوگوں کو جو جس طرح کی کاؤنسلنگ ہونی چاہیے اس کے لیے ہم نے پریتن کیا تھا, اور لوکل لیول پر کس طرح سے ہم کاؤنسلرس اور ہم زیادہ کر سکیں, تاکہ یہ سب چیزیں ہیں. تو ایسا نہیں ہے کہ ایک بار آپ نے کاؤنسلنگ دے دی تو ہو گیا, ہر اسٹیٹ میں کاؤنسلنگ کے لیے ایک سسٹم بننا چاہیے. تو ہمارا یہ پریتن ہے کہ ہم ہر راجیہ میں اس طرح کا ایک سسٹم بنائیں, اور سب جگہ آپداؤں کے بعد ہونے والے جو اس طرح کے نا مانسک سواستھ پر جو پریڑام ہوتے ہیں اس کے لیے ابھی ہم پریتن کر سکیں.
1: ڈاکٹر,
0: ہم ایکچولی اسکولس کو دیکھ رہے ہیں, ہم یہ دیکھ رہے ہیں کہ ابھی جیسے گرمی کی وجہ سے, اور یہ ہم نے گائیڈ لائنز بنائی ہیں تاکہ جو صرف بھارت میں نہیں بٹ باہر دیشوں میں بھی, کہ جیسے اسکول جیسے جگہ کو آپ کس طریقے سے, ایک تو اس پہ گرمی کم آئے تو بلڈنگ کس طریقے سے بنائی جائے کہ اس میں اگر باہر کا تاپمان بہت گرم ہے اندر اس کو کیسے گرمی سے بچایا جائے, آپ کیسے بچوں کو سکھائیں کہ پانی زیادہ پیجیے یا باہر مت کھیلیے یا تھوڑا اس میں شیڈنگ کے ساتھ کام کریے. تو ہم نے یہ گائیڈ لائنز نکالی ہے تاکہ اسکول جیسی سنستھا کو گرمی کے موسم میں گرمی کے دن پہ کس طریقے سے وہ اس کا تاپمان یا اس کا ایٹموسفیئر اندر ایسا رہ جائے اور بیہیویئر جو بچوں کا ہے ایسا رہے کہ وہ کچھ ایسا نہیں کر رہے جا کے باہر کھیل رہے ہیں گرمی میں یا پانی نہیں پی رہے ہیں, یا اگر آپ کا باڈی میں تھوڑا گرمی آ رہی ہے تو کسی کو بتا رہے ہیں کہ تھوڑا کچھ دھیان دے دیجیے. سو اس پہ اٹینشن ہم نے فوکس زیادہ کیا ہے اسکولس پہ, سملرلی ہم ہاسپٹلس پہ بھی کریں گے کیونکہ ہمارا کام انفراسٹرکچر کے بارے میں ہے. ہم یہ سوچتے ہیں کہ انفراسٹرکچر کے اوپر اور اس میں جو یوسیج ہے دونوں کو کس طریقے سے دیکھا جائے کہ انفراسٹرکچر میں بھی کم تنگی آئے اور جو یوز اس کو کر رہا ہے اس کو بھی ان چیزوں کے بارے میں ایسی سمجھ ہے کہ وہ اپنے بیہیویئر کی وجہ سے زیادہ پرابلم میں نہ جائے. سو اس طریقے سے کوالیشن دیکھ رہے ہیں کہ جیسے گرمی کے چکر میں اسکولس ہو گئے, میٹرو ہو گئے, ایسے ہی ہم اٹینشن دے رہے ہیں جس میں بچوں پہ ایک بہت اینڈ آف دا ڈے بچے ہمارے یوز کرتے ہیں یہ سسٹمس, تو ان کو بھی سکھایا جائے کہ ایسے بیہیویئر کیسا آپ دھیان دیں, کیسے اس پہ آپ کنٹریبیوٹ کریں کہ اگر گرمی کا دن ہے کہ باقیوں کو دیکھ لیجیے. سو اس پہ ہم تھوڑا کام کر رہے ہیں.
1: ڈاکٹر کرشنا ایس وتسا اینڈ مسٹر امیت روتھی, آپ دونوں آکاش وانی کے اسٹوڈیو میں آئے. بات ہم نے ڈیزاسٹر سے شروع کی تھی لیکن اب ہم سولوشن کی طرف جا رہے ہیں, اور وہی آج کے ہمارے پروگرام کی تھیم بھی تھی, سمسیا سے سمادھان تک. آپ دونوں سے بات چیت کر کے ہمیں کافی کچھ جاننے کو ملا. تھینک یو سو مچ فار جوائننگ اس فار دس اسپیشل ایپیسوڈ آن آکاش وانی.
2: تھینک یو سو مچ.
3: विशेष श्रृंखला जनसेवा से देश सेवा के 11वें संस्करण में आप सुन रहे थे।